0: 416-570-0157.
1: न्यूज के निमताओं देते हैं आइकॉन इवेंट स्पेस 6887 डिक्सी रोड मिसागा डिक्सी डेरी के इंटरसेक्शन 3 खूबसूरत हाल 1200 तक अफराद की गुंजाइश एम्पल पार्किंग अपने खुशी के लम्हात को यादगार बनाइए आइकॉन इवेंट स्पेस के साथ मजीद मालूमात के लिए कॉल कीजिए 4374252500 इट्स 4374252500 आइकॉन इवेंट स्पेस
2: न्यूज के लिए हमें दिया है टीम भट्टी रियल स्टेट फॉर ऑल योर रियल स्टेट नीड्स कॉल तलहा भट्टी 6472957861 6472957861
3: बिस्मिल्लाह रहमान रहीम अस्सलाम वालेकुम ये रेडियो पाकिस्तान टोरंटो है अब आप जुबैरुद्दीन से खबरें सुनिए अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा है कि ईरान के साथ माहिदा या तो शानदार और बामानी होगा या फिर सिरे से कोई माहिदा नहीं होगा। सदर ट्रंप ने ईरान से मुजाकरात पर तनकीद करने वाले ख्वाह डेमोक्रेट हों या रिपब्लिकन उनको सख्त तनकीद का निशाना बनाते हुए उन्हें अहमक करार दिया और कहा कि वो ईरान के साथ मुमकिन माहिदे के बारे में कुछ नहीं जानते। अमरीकी सदर का कहना था कि मुजाकरात मुनज्जम और तामीरी अंदाज में आगे बढ़ रहे हैं और उन्होंने मुजाकरात कारों को किसी भी माहिदे में जल्दबाजी न करने की हिदायत दी है। सदर ट्रंप ने बताया कि हफ्ते को खलीजी ममालिक तुर्की मिस्र और पाकिस्तान के रहनुमाओं से ईरान के हवाले से टेलीफोनिक गुफ्तगू के दौरान उन्होंने कहा कि इस पेचीदा मामले के हल के बाद तमाम ममालिक को मुश्तरक तौर पर इब्राहिमी माहिदे पर दस्तखत करने चाहिए। उनका कहना था कि माहिदा इब्राहिमी पर दस्तखत करने का आगाज सऊदी अरब और कतर के फौरी दस्तखत से होना चाहिए और दीगर सबको भी इसकी पैरवी करनी चाहिए। उन्होंने खबरदार किया कि अगर कोई मुल्क अब्राहम माहिदे में शामिल नहीं होना चाहता तो उसे ईरान के साथ मुजवजा डील का हिस्सा भी नहीं होना चाहिए क्योंकि इससे खराब नीयत जाहिर होगी। उधर ईरानी वजारत खारजे के तर्जुमान इस्माइल बकाई ने कहा है कि मुजाकरात के बेशतर मौजूआत पर पेशरफ्त हुई है लेकिन इसका मतलब ये नहीं है कि माहिदा फौरी तौर पर तय पा जाएगा। उन्होंने वाजे किया कि इस वक्त मुजाकरात का बुनियादी मकसद जंग का खात्मा है जबकि जौहरी प्रोग्राम के तफसीली मामलात पर फिलहाल बात नहीं हो रही। इस्माइल बकाई ने कहा कि ईरान और अमरीका माहिदे के हवाले से कोई जमानत मौजूद नहीं है कि अमरीका अपनी तमाम जिम्मेदारियाँ पूरी करेगा, ताहम तेहरान दबाव या धमकियों की परवाह नहीं करता। उनका कहना था कि ईरान बहरी टोल टैक्स आयद नहीं करेगा, ताहम फराहम की जाने वाली खिदमात की कीमत लेना एक मामूल की बात है। दूसरी जानिब ईरानी पार्लियामेंट के स्पीकर बाकर कालिबाफ और वजीर खारजा अब्बास अराकची कतर के अमीर और आला हुकाम से मुजाकरात के लिए दोहा पहुंच गए हैं। खबरों के मुताबिक मुजाकरात में खासतौर पर आबनाए हुरमुज और ईरान के अफजूदा यूरेनियम के जखायर से मुतालिक उमूर जेर बहस आएंगे। अमेरिका में डेमोक्रेटिक रुकन कांग्रेस रो खन्ना ने कहा है कि अब कांग्रेस में वॉर पावर्स रेजोल्यूशन मंजूर कराने के लिए मतलूबा हिमायत मौजूद दिखाई दे रही है। उधर इसराइली वजीर आजम नेतन्याहू ने कहा है कि अमरीकी सदर डोनाल्ड ट्रंप से बात हुई है जिसमें दोनों रहनुमाओं ने इस बात पर इत्तेफाक किया है कि ईरान के साथ कोई भी माहिदा जौहरी खतरे के मुकम्मल खात्मे को यकीनी बनाएगा। उन्होंने कहा कि इस अमल में ईरान से अफजूदा जौहरी मवाद का खात्मा और तेहरान की यूरेनियम अफजूदगी की तनसीबात को ख़त्म करना भी शामिल है। नेतन्याहू का कहना था कि मेरी पॉलिसी सदर ट्रंप की तरह तब्दील नहीं हुई और ईरान को जौहरी हथियार हासिल नहीं करने दिए जाएंगे। नेतन्याहू ने कहा कि मुल्की फौज को हिजबुल्लाह को मुकम्मल तौर पर कुचलने की हिदायत कर दी है और इसके लिए अस्करी कार्रवाइयाँ तेज़ की जाएंगी। उधर बीजिंग में चीन के सदर शी जिनपिंग और वजीर आजम शहबाज शरीफ की मुलाकात हुई है। इस मौके पर फील्ड मार्शल सैयद आसिम मुनीर और नायब वजीर आजम इसहाक डार भी मौजूद थे। मुलाकात के दौरान चीन के सदर शी जिनपिंग का कहना था कि मशरक वस्ता में क़याम अमन के लिए पाकिस्तान के तामीरी किरदार को सराहते हैं जबकि चीन और पाकिस्तान ने एक नाकाबिल शिकस्त रवायती दोस्ती कायम की है। इससे पहले बीजिंग में एक तकरीब के दौरान दोनों ममालिक के दरमियान मुख्तलिफ शोबों में तआवुन से मुतालिक 15 अहम दस्तावेजात पर दस्तखत किए गए। इतवार को बलूचिस्तान के दारुलकूमत क्वेटा में चमन फाटक के करीब होने वाले एक खुदकुश हमले में फ्रंटियर कोर के 3 एहलकारों समेत 14 अफराद हलाक हुए हैं। इस हमले की जिम्मेदारी कलदम बलूचिस्तान लिबरेशन आर्मी ने कबूल की है। धमाका इतना शदीद था कि उसने रेलवे शटल सर्विस की 3 बोगियों को पटरी से उलट दिया जबकि रेल की पटरी के करीब वाक़ आबादी में भी बहुत से घरों और रिहायशी इमारतों को नुकसान पहुंचा। ادھر سوات ایکسپریس وے پر اسماعیلیہ کے قریب ایک مسافر بین اور بس کے درمیان تصادم کے نتیجے میں 18 مسافر جاں بحق اور 8 افراد زخمی ہو گئے۔ خبروں کے مطابق بس سڑک کے کنارے کھڑی تھی کہ پیچھے سے آنے والی وین تیز رفتاری کی وجہ سے اس سے جا ٹکرائی۔ عمران خان کی بہن علیمہ خان نے بیرسٹر گوہر اور سہیل آفریدی پر بغیر بتائے محسن نقوی سے ملاقات کا الزام لگا دیا۔ علیمہ خان کا کہنا تھا کہ ملاقات میں خاندان کا کوئی بھی رکن موجود نہیں تھا۔ دوسری جانب وزیر اعلیٰ خیبر پختونخوا سہیل آفریدی نے ایک بیان میں کہا کہ میری محسن نقوی سے ملاقات بنوں میں ہونے والے دہشت گردی کے واقعات اور صوبے کے امن و امان کے حوالے سے تھی اور اس میں کوئی سیاسی بات چیت نہیں ہوئی۔ سعودی عرب میں حج کی ادائیگی کے لیے لاکھوں کی تعداد میں سعودی عرب پہنچنے والے مسلمانوں نے منا میں خیموں سے بنے شہر کا رخ کرنا شروع کر دیا ہے۔ عازمین حج پیر کی رات منا میں قیام کریں گے اور منگل 9 ذی الحج کو حج کے رکن اعظم وقوف عرفہ کے لیے منا سے عرفات روانہ ہوں گے۔ اور یہاں کینیڈا میں ٹروڈو حکومت میں شامل رہنے والے نودیپ سنگھ بینز اونٹیریو لبرلز کی لیڈرشپ دوڑ میں شامل ہو گئے ہیں۔ انہوں نے الیکشنز اونٹیریو میں باضابطہ طور پر درخواست جمع کرا دی ہے۔ دوسری جانب ڈکفورڈ حکومت میں شامل کیرولائن ملرونی نے اپنے استعفے کا اعلان کر دیا ہے۔ اور آخر میں یہ خبر کہ کل جی ٹی اے میں گیس کی قیمت میں کسی تبدیلی کا امکان نہیں ہے۔ اس کے ساتھ ہی اب تک کی خبریں ختم ہوئیں۔ اجازت دیجیے، اللہ حافظ۔
1: ٹورانٹو 360 ٹی وی آپ کا اپنا 24/7 چینل، تمام آئی پی ٹی وی باکسز، جادو بول، شاوا اور زوم باکس پر پاکستانی یا اردو سیکشن میں دیکھیے۔ ٹورانٹو بیسڈ پاکستانی چینلز میں سب سے زیادہ دیکھا جانے والا چینل۔ صبح اذان فجر کے بعد ایک پارے کی تلاوت اردو ترجمے کے ساتھ، اسلامک سیگمنٹ، کرنٹ افیئرز کے پروگرام، سوشل ایشوز، ایجوکیشن اور انٹرٹینمنٹ کے ساتھ ساتھ کامیڈی پروگرام بھی۔ ہر رات 8 اور 10 بجے ٹورانٹو 360 اسپیشل پریزنٹیشن، پاکستانی فیچر فلم رات 11 اور دن 1 بجے، شہر میں ہونے والی تقریبات کی کوریج اور بہت کچھ۔ ٹورانٹو 360 ٹی وی، پاکستان کی پہچان، آپ کا اپنا 24/7 چینل۔ ٹورانٹو 360 ٹی وی، آپ کی آواز آپ کے انداز میں۔
0: ٹورانٹو 360 ٹیلیویژن چینل باپ ایپل ٹی وی، امیزون فائر ٹی وی، روکو ٹی وی کے ساتھ ساتھ اوبر ایپ کے تھرو روجرز پہ بھی ہمارے شاہ دیکھ سکتے ہیں۔ امریکی صدر ٹرمپ، رشین صدر پوٹین اور اب پاکستان کے وزیر اعظم شہباز شریف چین کے دورے پہ ہیں۔ فیلڈ مارشل بھی وہاں پہنچ گئے ہیں اور نائب وزیر اعظم اور وزیر خارجہ اسحاق ڈار بھی وہاں پہ ہیں۔ وزیر اعظم کہتے ہیں کہ بدلتی دنیا میں پاک چین دوستی امن، استحکام اور مشترکہ خوشحالی کے لیے ایک طاقتور قوت رہے گی۔ انہوں نے اس عزم کا بھی اظہار کیا کہ پاک چین اسٹریٹجک کوآپریٹو پارٹنرشپ پاکستان کی خارجہ پالیسی کا سنگ بنیاد ہے۔ اور بیجنگ میں چینی صدر شین جی پنگ کے ساتھ خوشگوار ماحول میں ان کی ملاقات ہوئی ہے۔ وزیر اعظم نے کہا کہ امن کے لیے پاکستان کی مخلصانہ کوششوں کی مستقل حمایت پر چین کے صدر کا انہوں نے شکریہ بھی ادا کیا۔ اور وزیر اعظم نے کہا کہ ہم اسٹریٹجک ہم آہنگی کو مزید گہرا کرنے اور سی پیک کی ترقی کو آگے بڑھانے پر انہوں نے تبادلہ خیال کیا ہے۔ وزیر اعظم نے کہا کہ میں نے صدر شی جن پنگ کے تاریخی عالمی اقدامات کی بھی تعریف کی ہے۔ پاکستان اور چین کے تعلقات ایسے ہیں جس کی کوئی مثال نہیں ملتی ہے، اور جب بھی مشکل وقت آیا چین نے پاکستان کا ساتھ دیا ہے۔ اور چینی وزیر خارجہ نے آج کہا کہ پاک چین دوستی چٹان کی طرح مضبوط ہے، اور اس کے ساتھ ساتھ پاک چین انہوں نے عالمی ہمارے فیلڈ مارشل سے بھی جو ہے چینی وزیر خارجہ نے ملاقات کی ہے۔ اور اس ملاقات پہ چینی وزیر خارجہ کہنا تھا کہ پاک فوج چین تعاون کو فروغ دینے کے لیے ہمیشہ ایک اہم فورس رہی ہے، اور ان کا کہ پاکستان ایک قابل اعتماد اور مؤثر ثالث ہے جس پر تمام فریق اعتماد کرتے ہیں۔ چین پاکستان کی کوششوں کو سراہتا ان کی حمایت کرتا ہے۔ امن کا حصول مشکل ہے، لیکن بالآخر امن قائم ہو کے رہے گا۔ چینی وزارت خارجہ کی جانب سے جاری ایک بیان میں کہا کہ فیلڈ مارشل نے کہا کہ پاک چین لازوال اور آہنی دوستی پر پاکستان فخر محسوس کرتا ہے۔ فیلڈ مارشل ایران تھے، ایران کے بعد وہ پاکستان آئے اور پھر چین چلے گئے۔ چینی وزیر اعظم سے بھی ان کی غیر رسمی گفتگو رہی ہے۔ اور بہت سے لوگ یہ بھی سوال کرتے ہیں کہ پاکستان کی خارجہ پالیسی میں پرائم منسٹر تو ہیں ہی ہیں، لیکن فیلڈ مارشل کا کردار بھی بہت زیادہ اہم ہے۔ کچھ اس پہ تنقید کرتے ہیں، کچھ تعریف کرتے ہیں، لیکن یہ بات ماننے والی ہے کہ ان کی جو صلاحیتیں ہیں اس حوالے سے ان کو عالمی طور پر ریکگنائز ضرور کیا جا رہا ہے، چاہے وہ امریکی صدر ہوں، چاہے وہ چین کے رہنما ہوں، چاہے سعودی عرب ہو۔ اب اس پہ تنقید دوسری طرف سے جمہوری اور عسکری حوالے سے وہ تنقید ضرور بن سکتی ہے، لیکن بہرحال ان کی جو کوششیں ہیں یا ان کی صلاحیتیں ہیں ان سے انکار شاید ممکن نہیں۔ 416-593-0003 ریڈیو پاکستان ٹورانٹو CMR 101.3 FM۔